0: تلاش رہے ہیں. اس لیے ابھرتے دیشوں میں ایک طرف گلوبل ساؤتھ ہے اور دوسری طرف گلوبل نارتھ. دونوں کے ابھرنے کے طریقے الگ ہیں, لیکن دونوں کی ایک سمان اچھا ہے, دنیا میں اپنی اہمیت اور پربھاؤ بڑھانا. یہی وہ بات ہے جو دونوں دیشوں کو ایک دوسرے سے جوڑتی ہے.
1: ڈاکٹر جے شنکر اودت یت ادیمان مدھیم چکتیاں سوکیس پرسپر سہیوگ سے سدڑیکرے رچی اس پرنت امریکیا چینین چھ تاسام سہیوگ بھویت اتیپی سواباوکمیو ادیمانانا مدھیم شکتیناں ایکیا ادیتیا شکتیا سہ سہیوگسیا اداہرن روپینا سہ کواڈ اتیسیا اللیخم اکروت. سہ اتوپی اودت یت سمپرک ویوستھایاہ کھیترے بھارت مدھی پورو یوروپ سمپرک مارگہ انتراشٹریہ اتر دکشن پریوہن مارگہ اتریہ سمدر مارگہ چ سنتیتی. केन्द्रीय कृषि ग्राम विकास मंत्री शिवराज सिंह चौहान अवदत् यत् राज्यस्य निर्धन परिवारान् सुदृढ़ गृहाणि प्रदातुं केन्द्रम् आंध्र प्रदेशस्य साहाय्यं करिष्यति. केन्द्रीय मंत्रिणा मुख्यमंत्रिणा एन चंद्र बाबू नायडू इत्यनेन च अद्य गुंटूर मंडलस्य बर्रीपालेम ग्रामे 3D कंक्रीट मुद्रण यंत्रस्य उपयोगेन गृह निर्माणस्य प्रायोगिक परियोजनायाः आरम्भः कृतः. अस्मिन् अवसरे श्री चौहान अवदत् यत् केन्द्रेण आंध्र प्रदेशस्य कृते 3 लक्ष गृहाणि अनुमोदितानि. वर्तमानस्य निर्माणस्य समाप्तेः अनन्तरं इतोपि 3 लक्ष गृहाणि स्वीकृतानि भविष्यन्ति. सः अग्रे अवदत् यत् सर्वकारः 6 मासेषु गृहाणां निर्माणकार्यं समापयितुं लक्ष्यीकरोति तथा च निर्माणस्य गुणवत्तां स्थिरतां च धारयति.
2: 3D कॉन्क्रीट प्रिंटिंग टेक्नोलॉजी, एक नई टेक्नोलॉजी से ये मकान हम बनाने वाले हैं जिसमें समय कम लगेगा. हमारी कोशिश होगी, इस टेक्नोलॉजी को भी प्रयोग के तौर पर अपना रहे हैं कि ये मकान 6 महीने के अंदर कंप्लीट हो, उसमें लागत भी कम आए, लेबर भी कम लगे और उसमें उनकी एज भी ज्यादा हो, ज्यादा समय तक चले.
1: उपराष्ट्रपतिः सीपी राधाकृष्णन महोदयः प्रावल्येन अवदत् यत् निगम अभिशासनम् आधुनिक अर्थव्यवस्थायाः अदृश्याधारभूत संरचना अस्ति. अद्य नवदिल्ल्यां भारतीय कम्पनी सचिव संस्थानस्य ICSI इत्यस्य 85वें स्थापना दिवसं सम्बोधयन् उपराष्ट्रपतिः अवदत् यत् विकसित भारतस्य निर्माणे सुदृढाः संस्थाः, सुष्ठु शासनं च भौतिक्याः डिजिटल आधारभूत संरचनायाः च समापनम् एव महत्वपूर्णं स्थानं भविष्यतः. राधाकृष्णन महोदयः इदमपि अवदत् यत् नैरन्तर्यी आर्थिक प्रगतये निवेशकानां विश्वासः अनिवार्यः अस्ति. उपराष्ट्रपतिः उल्लिखितवान् यत् भारतं विश्वस्य द्रुततमं वर्धमानासु अर्थव्यवस्थासु अन्यतमम् अस्ति, युगपत् च द्रुतगत्या प्रौद्योगिकी प्रगतेः युगे प्रविशति इति.
3: Our country stands as one of the fastest growing economies of the world while simultaneously entering an era of rapid technological advancement. From fragile 5 economy, we become the 4th largest economy, and I'm sure soon we are going to be the 3rd largest economy of the world.
1: ICSI संस्थानस्य विषये भाषमाणः राधाकृष्णन महोदयः देशे उत्तमस्य निगमशासनस्य प्रोत्साहने योगदानाय संस्थानं प्रशंसितवान्, तच्च स्थायि विकासस्य वैश्विक मानदंड रूपेण वर्णितवान्. सः इतोपि अवदत् यत् भारतेन विश्वस्य बृहत्तमा अर्थव्यवस्था भवितुम् आकांक्षा करणीया, न तु अन्येषामुपरि नियमानाम् आरोपणाय, अपि तु एतदर्थं यत् कोऽपि भारतस्योपरि अनभीष्टान् नियमान् आरोपयितुं न शक्नुयात्. संस्कृतवार्तायाः संस्करणमिदम् इदानीम् आकाशवाणीतः प्रसार्यते.
4: अनुक्षणम् अद्यतनसूचनाभिः परिपूर्णाः तिष्ठन्तु. एक्स् अथ पब्लिक पटलयोः @AIRNewsAlerts इत्यनुगच्छन्तु.
1: तमिलनाडु पुदुचेरी पश्चिम बंगाल राज्यानां 5 विधानसभासनेषु असमस्य एकस्य लोकसभा क्षेत्रस्य च उपनिर्वाचनार्थं प्रचारः अद्य समाप्तः. 6 आसनानां कृते मतदानं मंगलवासरे भविष्यति, शुक्रवासरे च मतानां गणना भविष्यति. विधानसभा नैर्वाचनिक समरांगणे तमिलनाडु राज्यस्य मदुरांतकं, धारापुरम, पुदुचेरी नगरस्य थट्टा